0: 15-0 victory over Chinese Taipei. That is all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। मरकजी काबीना ने 9 रियासतों में कनेक्टिविटी को फरोग देने की खातिर 20,800 करोड़ रुपए से ज्यादा मालियत के रेलवे के 8 तौसीई प्रोजेक्टों को मंजूरी दी है। भारत और श्रीलंका ने L-70 तोपों को बेहतर बनाने और दिफाई इश्तराक से मुतालिक मफाहमत नामों पर दस्तखत किए हैं। श्रीलंका ने यकीन दहानी कराई है कि वो भारत के खिलाफ अपनी सरजमीन का कभी इस्तेमाल नहीं होने देगा। भारत ने सऊदी अरब पर यमन के हूसी बागियों के हमलों की मजम्मत की है। भारत ने कहा है कि इन हमलों से आबनाए बाबुल मंदेब में आजादाना जहाज रानी को खतरा लाहक होगा। भारत ने अहमदाबाद में आलमी पैरा तीरंदाजी सीरीज के तीसरे मरहले के अख्ताम तक कुल 15 तमगे जीते हैं, जिनमें सोने के 4 तमगे शामिल हैं। और जूनियर एशिया कप हॉकी में मर्दों की भारतीय टीम चीनी ताइपे पर 15-0 से शानदार जीत दर्ज करके सेमीफाइनल में पहुंच गई है। खवातीन की भारतीय टीम भी क्वार्टर फाइनल में पहुंच गई है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी की सदारत में मरकजी काबीना ने 20,700 करोड़ रुपये से ज्यादा की कुल तखमीना लागत के रेलवे की वजारत के 8 तौसीई प्रोजेक्टों को मंजूरी दी है। इत्तिलात व नशरियात के वजीर अश्विनी वैष्णव ने आज नई दिल्ली में मीडिया को तफसील बताते हुए मरकजी काबीना की जानिब से किए गए फैसलों के बारे में मालूमात फराहम की। जनाब वैष्णव ने कहा कि काबीना ने तमिलनाडु, आंध्र प्रदेश, कर्नाटक और तेलंगाना के 17 जिलों का अहाता करने वाले 5 तौसीई प्रोजेक्टों को मंजूरी दी है। इन प्रोजेक्टों से भारतीय रेलवे के मौजूदा नेटवर्क में तकरीबन 540 किलोमीटर का इजाफा होगा। इन 5 प्रोजेक्टों की कुल तखमीना लागत 10,021 करोड़ रुपए से ज्यादा है और साल 2029-30 तक इनका काम मुकम्मल होने का इम्कान है। मंजूरशुदा तौसीई प्रोजेक्टों से तकरीबन 2,100 गांवों तक कनेक्टिविटी बेहतर होगी, जिनकी मजमुई आबादी तकरीबन 52 लाख है। जनाब वैष्णव ने कहा कि हुकूमत ने 10,700 करोड़ रुपये से ज्यादा की कुल तखमीना लागत के रेलवे के 3 तौसीई प्रोजेक्टों को भी मंजूरी दी है। ये प्रोजेक्ट मगरबी बंगाल, झारखंड, ओडिशा, मध्य प्रदेश और छत्तीसगढ़ के 14 जिलों का अहाता करेंगे और रेलवे के मौजूदा नेटवर्क में तकरीबन 656 किलोमीटर का इजाफा होगा। इन तौसीई प्रोजेक्टों से रेल खिदमत के मौसर होने और मसरूफ रास्तों पर भीड़भाड़ को कम करने में मदद मिलेगी। वजीर मौसूफ ने मजीद मुतल्ला किया कि हुकूमत ने ज्यादा भीड़भाड़ वाले सभी 7 रेलवे कॉरिडोर्स को 4 लेन या उससे भी ज्यादा करने का फैसला किया है। कुल मिलाकर ये रूट रेलवे नेटवर्क के तकरीबन 11,000 किलोमीटर का अहाता करते हैं। नए मंजूर शुदा प्रोजेक्ट ज्यादा भीड़भाड़ वाले रेलवे नेटवर्क पर सलाहियत को बढ़ाने और रेल खिदमात की मजमुई कारकर्दगी को बेहतर बनाने की हुकूमत की कोशिशों का हिस्सा हैं।
2: रेलवे के मॉडर्नाइजेशन का जो काम पिछले 12 वर्षों में चल रहा है, उसमें माननीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी के कंप्लीट ओवरहॉलिंग जो रेलवे की हो रही है, कंप्लीट मॉडर्नाइजेशन हो रहा है, उसके प्रोजेक्ट्स हैं। दिल्ली से मुंबई, मुंबई से चेन्नई, चेन्नई से कोलकाता, कोलकाता से वापस मुंबई, ये हो गया गोल्डन क्वाड्रिलेटरल। 7 हाई डेंसिटी कॉरिडोर्स हैं, उन कॉरिडोर्स की 4 लाइनिंग का काम चल रहा है। तो करीब करीब 2000 किलोमीटर ऐसे हैं जो ऑलरेडी 4 लाइनिंग हो चुके हैं।
1: मुंबई अहमदाबाद बुलेट ट्रेन प्रोजेक्ट पर एक सवाल के जवाब में इत्तिलात और नशरियात के वजीर ने इत्तला दी कि बुलेट ट्रेन खिदमात का आइंदा बरस आगाज होगा। उन्होंने कहा कि इस कॉरिडोर पर तामीराती काम तेजी से आगे बढ़ रहा है और शुरुआत में गुजरात में सूरत से वापी तक 100 किलोमीटर के हिस्से पर खिदमात दस्तियाब होंगी।
2: वापी से सूरत का 100 किलोमीटर का सेक्शन, पहला सेक्शन ओपन करेंगे 2027 में। कंस्ट्रक्शन करीब करीब दिसंबर तक कंप्लीट हो जाएगा और जो ट्रेन बन रही है वो ट्रेन का काम बहुत तेजी से चल रहा है। जो फर्स्ट कोच टेस्टिंग के लिए बन रहा है वो टेस्टिंग का कोच लास्ट वीक बन के रेडी हुआ है और उसको अब पहला टेस्ट होता है उसका स्क्वीज टेस्ट है। उसके बाद में उसका क्लाइमेट टेस्ट होगा, उसके बाद में फर्निशिंग और नेक्स्ट बाकी के कोच बनेंगे। अगले साल मई जून तक ट्रेन पटरी पे आ जाएगी।
1: इस दौरान वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि काबीना के आज के फैसले मुसाफिरों की तेज नकलो हरकत, मुस्तहकम कनेक्टिविटी और इजाफी माल बरदार सलाहियत को यकीनी बनाते हैं। सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि इससे खासतौर से विरासती मकामात और جنگلاتی زندگی سے متعلق سیاحت کو فروغ حاصل ہوگا اور لاجسٹکس کی لاگت میں کمی آئے گی۔ وزیر دفاع راجناتھ سنگھ نے آج کولمبو میں سری لنکا کے صدر انورا کمار دسانائیکے سے ملاقات کی اور دونوں ملکوں کے درمیان کثیر رخی شراکت داری کے وسیع تر پہلوؤں پر تبادلہ خیال کیا۔ میٹنگ کے دوران طرفین نے خطے میں سلامتی، سیکیورٹی، امن و خوشحالی کو یقینی بنانے کی خاطر مل کر کام کرنے کے ساتھ ساتھ دونوں ملکوں کے ترقیاتی کاموں کے سلسلے میں اشتراک کے اپنے عہد کا بھی اعادہ کیا۔
3: آج میری ہیز ایکسلنسی دی پریزیڈنٹ کے ساتھ بھی بہت ہی فروٹفل اور پروڈکٹیو میٹنگ ان کے ساتھ ہوئی ہے اور ان کا ویژن اور لیڈرشپ ہمارے دونوں دیشوں کے بیچ میں سمجھتا ہوں کہ پارٹنرشپ کو اور اسٹرینگن کرنے میں وہ کنٹریبیوٹ کرے گی۔
1: دونوں ملکوں نے سری لنکا کی فضائیہ کے لیے L-70 توپوں کو بہتر بنانے اور دونوں ملکوں کی نیشنل کیڈٹ کور اور نیشنل ڈیفنس کالجوں کے درمیان اشتراک کے سلسلے میں بھی مفاہمت ناموں کا تبادلہ کیا۔ میٹنگ کے دوران صدر دسانائیکے نے یہ بات دہرائی کہ سری لنکا کبھی بھی اپنی سرزمین کو ایسی سرگرمیوں کے لیے استعمال کرنے کی اجازت نہیں دے گا جن سے بھارت کے سیکیورٹی مفادات کو خطرہ لاحق ہو۔ جناب راجناتھ سنگھ نے سری لنکا کے وزیر اعظم ہرینی امرا سوریا سے بھی ملاقات کی اور بھارت اور سری لنکا کے درمیان ترقیاتی اشتراک، تعلیم اور قریبی ثقافتی اور تہذیبی رابطوں سے متعلق معاملات پر نظریات کا تبادلہ کیا۔ نئی دلی میں اس ہفتے ہونے والے برکس لیڈرز سمٹ سے پہلے ممبئی میں برکس وزرائے خزانہ اور سینٹرل بینک کے گورنروں کی آخری میٹنگ ہو رہی ہے۔ اس سال برکس کے مالیاتی معاملوں کا موضوع ہے لچک، جدت ترازی، اشتراک اور پائیداری کی تعمیر۔ اس سے پہلے گزشتہ مہینے جے پور میں وزرائے خزانہ اور گورنروں کی ملاقات ہوئی تھی۔ ممبئی میں ہونے والی آخری میٹنگ سے پہلے خزانہ اور کارپوریٹ امور کی مرکزی وزیر نرملا سیتارمن نے برکس فائنانس ٹریک کے کلیدی نتائج کا جائزہ لیا۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ کامرس اور صنعت کے وزیر پیوش گوئل نے آج نئی دلی میں تھائی لینڈ کے نائب وزیر اعظم اور کامرس کے وزیر سوفا جی سوتھمپم سے ملاقات کی۔ کامرس اور صنعت کی وزارت نے کہا کہ دونوں وزیروں نے بھارت اور تھائی لینڈ کے درمیان اقتصادی شراکت داری کو مزید مستحکم کرنے کے طور طریقوں پر تبادلہ خیال کیا جس میں باہمی تجارت اور سرمایہ کاری میں اضافہ کرنے، کاروباری امکانات میں وسعت پیدا کرنے اور دونوں ملکوں کے درمیان کاروبار سے کاروبار کے رابطے مضبوط کرنے پر توجہ مرکوز کی گئی۔ انہوں نے دو طرفہ تجارت کے سلسلے میں متوازن اور پائیدار ترقی کو فروغ دینے کی خاطر مزید اشتراک پر بھی بات چیت کی۔ بھارت نے سعودی خود مختار زمین پر حوثی حملے کی مذمت کی ہے جس میں شہریوں اور اقتصادی مراکز کو نشانہ بنایا گیا ہے۔ سعودی عرب میں حملوں سے متعلق پوچھے گئے میڈیا کے سوال کا جواب دیتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے بتایا کہ باب المندیب میں اس طرح کے حملے جن سے علاقائی سلامتی اور استحکام کی پامالی ہوتی ہے اور جہاز رانی کی آزادی خطرے میں پڑ جاتی ہے پوری طرح ناقابل قبول ہیں۔ امریکہ اور ایران کے درمیان جاری تنازع میں اس وقت اچانک تیزی آ گئی جب دونوں فریقوں نے ایک دوسرے کے فوجی ٹھکانوں اور تجارتی بحری جہازوں کو نشانہ بنایا۔ حالیہ حملوں کو تنازع کی شروعات کے بعد سے تجارتی جہازوں پر اب تک کے سب سے سنگین حملے قرار دیا جا رہا ہے جس سے اہم بحری راستوں کی سلامتی اور توانائی کی عالمی سپلائی سے متعلق تازہ خدشات پیدا ہو گئے ہیں۔ مزید تفصیل ہمارے مغربی ایشیا کے نمائندے سے۔
4: امریکہ اور ایران کے درمیان جاری تنازع میں کل اس وقت اچانک شدت آ گئی جب خلیج فارس میں اور اس کے اطراف فوجی ٹھکانوں اور تجارتی بحری جہازوں کو حملوں کا نشانہ بنایا گیا۔ ان حملوں کو تنازع کی شروعات کے بعد سے اس لیے بھی انتہائی شدید مانا جا رہا ہے کیونکہ محض چند گھنٹوں میں کئی بحری جہازوں پر سیدھے حملے کیے گئے۔ امریکہ نے کہا ہے کہ امریکی بحریہ کے جہاز پر ایران کے میزائل حملوں کے بعد اس نے 5 ایرانی تیل ٹنکروں کو تباہ کر دیا ہے۔ وہیں ایران نے دعویٰ کیا ہے کہ اس نے آبنائے ہرمز کے اطراف ممنوع خطے کے قریب امریکی بحریہ کے 2 جہازوں اور 8 تیل ٹینکروں پر حملے کیے ہیں۔ تجارتی بحری جہازوں اور فوج کے درمیان رابطے کے طور پر کام کرنے والی تنظیم یو کے ایم ٹی او نے تصدیق کی ہے کہ رات بھر چلی فوجی کارروائی کے دوران کئی تجارتی بحری جہازوں کو نشانہ بنایا گیا۔ ان واقعات کے سبب تیل کی قیمتوں میں اضافہ ہو گیا ہے اور برینٹ خام تیل $100 فی بیرل سے تجاوز کر گیا ہے۔ وہیں ڈبلیو ٹی آئی بھی $95 سے اوپر رہا جس سے اس بات پر تشویش بڑھ گئی ہے کہ جہاز رانی اور توانائی کی فراہمی طویل عرصے تک محدود رہنے سے عالمی معیشت پر مزید دباؤ پڑ سکتا ہے۔ دبئی سے منیش شیوا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں مہتاب عالم۔
1: تھائیلینڈ کے داخلی امور کی وزارت نے کہا ہے کہ عام پاسپورٹ رکھنے والے بھارتی سیاح ویزا کی ضروریات سے